0: एक नया अंदाज,
1: एक नई सोच,
2: नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन,
2: नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
3: फैकल्टी आज से आपको खुशामदीद कहते हैं। मैं हूं आपका होस्ट मोहम्मद हसन अब्बास और आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। आज हमारे साथ बहुत ही स्पेशल गेस्ट मौजूद हैं जिनका ताल्लुक ह्यूमैनिटीज़ और सोशल साइंसेज से है। मैं बात कर रहा हूं सर उमर शौर की। अस्सलाम वालेकुम सर, कैसे हैं आप?
4: वालेकुम सलाम बेटा, आई एम फाइन, आप बताएं?
3: अल्हम्दुलिल्लाह सर। सर मैं आपसे पूछना चाहूंगा कि आपका बैकग्राउंड और ह्यूमैनिटीज़ और सोशल साइंसेज की फैकल्टी को ज्वाइन आपने किस तरह से किया और क्या है आपका बैकग्राउंड?
4: जी मैं फिलहाल जनरल एजुकेशन डिपार्टमेंट में एज ए लेक्चरर प्रिंसिपल लेक्चरर सर्व कर रहा हूँ, रेंडरिंग माय सर्विसेज। और जहाँ तक दरसो तदरीस के पेशे से मुंसलिक होने का ताल्लुक है तो मैंने अपना जो ये तालीमी सफर है, एज मैं अपने आप को तालिब इल्म ही समझता हूँ बेशक के मैं पढ़ाने से मुंसलिक हूँ, वो 2008 से स्टार्ट किया।
3: 2008 से
4: और डिफरेंट यूनिवर्सिटीज में लाहौर की मैं पढ़ाता रहा हूँ, उसमें गवर्नमेंट कॉलेज, पंजाब यूनिवर्सिटी, UMT, यूनिवर्सिटी ऑफ साउथ एशिया। ये माजी में मैं इन जो है तालीमी इदारों से मुंसलिक रहा हूँ और मेरी एक्सपर्टीज जो है वो दो डोमेन्स में है, एक फिलोसफी के अंदर है, दूसरा मैनेजमेंट साइंसेज के अंदर। तो अब तकरीबन जो है मेरा टोटल जो तजर्बा है वो तकरीबन 15-16 साल का हो चुका है और 15-16 साल से मैं दरस व तदरीस के पेशे से मुंसलिक हूँ अल्हम्दुलिल्लाह। UCP का ताल्लुक भी मेरा बहुत पुराना है, मैं यहाँ का एलुमिनाई भी रहा हूँ और 2010 से मैं यहाँ पे पढ़ा रहा हूँ विजिटिंग कैपेसिटी।
3: सर कैसा एक्सपीरियंस रहा आपका UCP में पढ़ाने के दौरान?
4: UCP अल्हम्दुलिल्लाह एक प्राइवेट और निजी इदारों के अंदर ये अपना एक नाम रखता है, एक मुकाम रखता है और इसमें बहुत सारे ऐसे मुस्बत पहलू हैं जिसे हम हाईलाइट कर सकते हैं, खासकर फैसिलिटीज के लिहाज से, स्टूडेंट के लिहाज से। माई सेल्फ इज अ स्टूडेंट वे बैक इन 2005-08 जब मैंने MBA यहाँ से किया और उसके बाद फिर
3: MBA से UCP।
4: जी, और फिर जब मैंने इवन MSP अपना यहाँ से कंप्लीट किया मैनेजमेंट साइंसेस में, तो UCP अपनी जो है फैसिलिटीज और जो प्रो स्टूडेंट पॉलिसीज के स्टूडेंट बॉडी को फैसिलिटेट करने के लिहाज से ये अपने आप में एक नाम है और इसी तरह से क्वालिटी एजुकेशन प्रोड्यूस करने में भी इसका कोई दूसरा सानी नहीं नजर आता, खास करने चाहिए अदारों के अंदर। और इवन अगर मैं आपको बताऊं कि जो पब्लिक अदारे हैं उसके अंदर भी इनका अगर हम UCP का मुवाजना करें तो इनका तालीमी मयार जो है, जो ये स्टूडेंट को प्रोवाइड कर रहे हैं, जो इनकी ओवरऑल फैकल्टी है, जो उनकी ओवरऑल फैसिलिटीज हैं जो स्टूडेंट्स को प्रोवाइड कर रहे हैं, दे आर रियली अनमैच्ड, वो वाकई काबिल जिक्र है। और यानी क्वालिटी एजुकेशन और प्राइस वैल्यू ऑफ मनी
3: तो है,
4: ये चीज मिलती है और उसका एक जो है नतीजतन हम यहाँ बैठे हुए हैं और स्टूडेंट और एक प्रोग्राम कर रहे हैं जिसे आप ये देखें कि आपको इवन मार्केट में भी जाएंगे तो हर तीसरा चौथा बच्चा UCP के आपको
3: नो डाउट सर
4: लोगों से मिलेगा। इसका मतलब देखें कि मार्केट पेनिट्रेशन कितनी जबरदस्त है इनकी, तो अगर क्वालिटी एजुकेशन दे रहे हैं तो बच्चे जो है इनके बरसरे रोजगार है और मार्केट में इनका एक माशाल्लाह नाम है।
3: सर UCP अपने स्टूडेंट्स को बहुत ज्यादा भी पॉलिश करती होती है डिफरेंट स्किल्स में और डिफरेंट फैकल्टी से भी,
4: नो डाउट।
3: तो सर मेरा पहला सवाल है आपसे जो कि मैं ऑडियंस को भी बताना चाहूंगा कि फलसफा क्या है और उसकी तालीम क्यों जरूरी है? आपको लगता है कि फलसफे की तालीम लेना जरूरी है इस दौर में जो कि एक डिजिटल मीडिया वर्ल्ड है?
4: देखिए बेटा, बात यह है कि फलसफे की तालीम नागजीर है, इट इज समथिंग विच इज इंडिस्पेंसिबल। फलसफा आपको बेसिक प्रोवाइड करता है जिंदगी की। अगर आप फलसफे को एकेडेमिक डिसिप्लिन के तौर पर अगर हम 2 मिनट के लिए समझें कि इस सब्जेक्ट को हम रख दें, जो कि आम फहम लोगों को यही लगता है, जो कि अभी आपका सवाल है कि पता नहीं बहुत मुश्किल है, बहुत रिडंडेंट है, बहुत इम्प्रैक्टिकल सी चीज़ है, आज की दुनिया में क्यों पढ़ाया जा रहा है, इसकी क्या तालीमी ज़रूरी है? तो अगर मैं आपसे ये कहूँ कि अगर आप किसी चीज़ की ABC को ही ख़त्म कर दें तो उसकी ABC को ख़त्म किया जा सकता है? नहीं। सवाल आंसर होगा कि आपके बेसिक्स को तो नहीं ख़त्म कर सकते।
3: बिल्कुल।
4: तो जो सोच के फंडामेंटल्स हैं जो आपकी थॉट के, अगर उसमें से फलसफा नहीं होगा, उसकी बुनियाद फलसफियाना स्लूप के ऊपर नहीं जिसे कहते हैं इरेक्ट की जाएगी, تو آپ کی زندگی آپ ایسے ہی سمجھیں کہ آپ کی زندگی ایک وائلڈ گوس چیس کے مترادف ہوگی, یعنی کہ بالکل اس کا کوئی فائدہ نہیں ہوگا. آپ کی جو ایگزسٹنس ہے, جو آپ کا وجود ہے, وہ اینیمل لیول کی ایگزسٹنس آپ کی ہو جائے گی. کیونکہ فلسفی اکیڈیمکلی از بینگ ٹریٹڈ ایز مدر آف نالج. اس کو ام العلوم کہا جاتا ہے, ام العلوم مدر آف نالج, جو میں آپ سے شیئر کر رہا ہوں وہ اس لیے کیا جاتا ہے کہ فلسفہ خیالات, فلسفے کی ابتدا انسانی تجسس سے ہوتی ہے. اب انسانی تجسس کیا آج کل ختم ہو گیا؟
3: سر اسے خیالات کا مجموعہ بھی کہا جا سکتا ہے.
4: خیالات کا مجموعہ آپ ہزاروں سال پہلے دیکھ لیں, فنڈامنٹل پرابلمز انسان کی وہی ہیں جو آج بھی ہیں. موت کا المیہ, زندگی, ماضی کے پچھتاوے, مستقبل کے اندیشے, ان میں آپ کی پوری زندگی گھری ہوئی ہے. انسان دکھ, بیماری, ٹریجڈی, وہی المیہ جو انسان کی زندگی کو ہزاروں سال سے گھیرے ہوئے, وہ المیہ انسان کا آج بھی ہے. تو ان المیوں کا جواب فلسفہ دیتا ہے انسان کو. انسان کی جو مقصدیت ہے انسان کی زندگی کی, اس کو انسان سے روشناس کراتا ہے, وہ ہے فلسفے کا علم. تو فلسفے کا علم انسان کو بیسیکلی عقل بالغ, جسے ہم عرف عام میں کہتے ہیں کہ میچور انسان, کسی بھی آپ پروفیشن کا حصہ بنے, A mature person is supposed to be likely welcomed. ٹھیک ہے, اس کو پسند کیا جاتا ہے, لوگ اس کو سمجھتے ہیں کہ جس کی جو تھاٹ کی میچورٹی ہے, اس سے وہ ایک معاشرے میں فعال کردار ادا کر سکتا ہے. تو اس کی بیسک بنیاد یہ ہے کہ اگر آپ نے فلسفہ پڑھا ہوا ہے اپنے علمی لحاظ سے, آپ کی سوچ کے اندر ایک بلوغت پائی جاتی ہے, آپ چیزوں کو ہینڈل اس میچورٹی سے کرتے ہیں, اس کا بہت حد تک تعلق آپ کے اکیڈیمکس کے ساتھ ہے, اور اس میں فلسفے کا سبجیکٹ ناگزیر ہے. بے شک یہ فار دا ٹائم بینگ آپ کو کوئی ایک دم سے پیسہ کمانے کا وہ نہیں ذریعہ بتا دیتا, لیکن ہمیں یہ سوچنا پڑے گا, ہمیں دوبارہ اس بات پہ تدبر کرنی پڑے گی, کیا انسانی زندگی اور انسانی تعلیم کا صرف مقصد پیسہ کمانا ہی ہے؟ آپ کسی بھی دنیا کے خطے میں اگر یہ سوال اٹھائیں گے کہ کیا صرف تعلیم اور علم کا مقصد پیسہ کمانا ہے, تو آپ کو ایک سیریس جواب کی صورت میں یہ ملے گا کہ بالکل نہیں, بلکہ کیا ہے, ایک اچھے انسان کی پرورش, اور ایک انسان کو معاشرے میں ایک فعال کردار نبھانا چاہیے, اور اس کی بنیاد کے لیے فلسفے کی تعلیم انتہائی ضروری ہے.
3: سر میں آپ کے بات سے بالکل ایگری ہوں, ایگری کر بھی رہا ہوں, لیکن میں یہ پوچھنا چاہوں گا اور جاننا چاہوں گا کہ ہم کیسے ایک نئے اسٹوڈنٹ کو کہیں کہ جی آپ فلسفی کی طرف, فلسفے کی طرف چلے جاؤ, اس سبجیکٹ کو چھوڑ دو, یا کس طرح وہ اپنا انٹرسٹ اس میں ڈیولپ کرے گا؟
4: دیکھیں فلسفے کا انٹرسٹ جو ڈیولپ ہوتا ہے, میں پھر آپ کو بتا رہا ہوں, جو آپ اپنی عمر کے ڈفرینٹ حصوں سے گزرتے ہیں
3: جی,
4: آپ کے اندر کچھ سوال خود ادبھت طریقے سے پیدا ہوتے ہیں. یہ زندگی کیا ہے؟ میرے زندگی میں آنے کا مقصد کیا ہے؟ کیا یہ جو موت ہے بس یہ زندگی کا میری اینڈ ہے, یا جو دنیا میں بہت سارے مصائب اور علام ہیں, کہیں لوگ بہت خوشحال زندگی گزار رہے ہیں, کہیں لوگ ایبجیکٹ پاورٹی کا حصہ ہیں, ٹھیک ہے, کہیں لوگوں کو بیسک نیسیسٹیز بھی نہیں مل رہی, پیپل آر ریئلی ٹارٹرنگ فار دا بیسک نیسیسٹیز آف دا لائف. تو یہ تمام چیزیں جو حالات و واقعات ہیں, یہ انسان کے اندر ایک تھاٹ ڈیولپ کرتی ہیں,
3: گہرا اثر مطلب,
4: اور یہی گہرا اثر فلسفے کی ابتدا ہے میرا بیٹا. یہی چیزیں اکیڈیمکلی فلسفہ انہی چیزوں کی تلاش کرتا ہے, انہی سوالات. فلسفے کے اندر بہت سارے سوالات ہیں اور بہت کم جوابات ہیں. آپ دیکھیں آپ یہاں پر بیٹھے ہوئے, اس کی ہم ایک تشبیہ جوڑ دیتے ہیں, ہم ایک اچھی انوائرمنٹ میں بیٹھ کے آپ میرا انٹرویو کر رہے ہیں اور میں آپ کو انٹرویو دے رہا ہوں.
3: بالکل,
4: بیٹھے بیٹھے ہمارے سامنے فلسطین اور پلسطین کی اگزامپل ہے, پورا کا پورا شہر تباہ ہو گیا غزہ, وہ بھی بالکل کنٹمپریری ورلڈ میں تمام فیسلٹیز کے ساتھ زندگی گزار رہے تھے. تو یکا یک جب انسان کے اندر ایک زندگی میں اتار اور چڑھاؤ آتا ہے, تو یہ تمام چیزیں جو دنیا کے اندر ہمارے سامنے گرد و نواح میں موجود ہیں, یہ ہمارے اندر ایک سوچ کی ابتدا کرتی ہیں, یعنی ہمارے اندر ایک سوچ پیدا کرتی
3: ہے. ہم اسے کہتے ہیں ڈیولپنگ آف نیو تھنگز.
4: جی, اور یہی سوچ فلسفہ ہے, اور ان سوچ کے ذریعے سے ان ادبھت حقیقتوں کا, ان مشکل اور پیچیدہ مسائل کا حل تلاش کرنا فلسفہ ہے. فلسفے کے میں مسائل آپ کو بتا بھی دیتا ہوں کیا ہے. جب آپ کے اندر سوچ آتی ہے تو آپ کو پتا چلتا ہے جو میں علم پڑھ رہا ہوں اس کی بنیاد کیا ہے, جو علم ہے وہ ٹھیک بھی ہے یا نہیں, میری وجود کی اپنی حقیقت کیا ہے, اور سب سے بڑی بات جس چیز کی میں پرستش کرتا ہوں, جس چیز کی میں پرستش کرتا ہوں اس کا اپنا کیا وجود ہے, کیا مجھے اس کی پرستش کرنی بھی چاہیے یا نہیں, کیا وہ موجود ہے یا نہیں. یہ تمام سوچ اور یہ تمام سوال انسانی زندگی سے جڑے ہوئے ہیں. فلسفہ انہی چیزوں کی اکیڈیمکلی آنسر ہمیں دینے کی کوشش کرتا ہے.
3: جی ٹھیک ہے سر, دوسرے سوال کی طرف جانب میں جاؤں گا کہ سر آپ کو کیا لگتا ہے کہ فلسفہ اور مذہب یہ دونوں مل کے معاشرے میں کوئی ہم آہنگی پیدا کر سکتے ہیں؟
4: جی یہ بہت ہی آپ نے اچھا اور ایک گہرا سوال, کیا ہے, کیونکہ عوام الناس کے اندر ایک چیز پائی جاتی ہے خاص کر ہمارے ماحول کے اندر کہ شاید فلسفہ آپ کو لا دینیت کی طرف لے جاتا ہے, فلسفہ آپ کو مذہب سے بیگانہ کر دیتا.
3: سر میں نے ایسے بہت سے لوگ دیکھے جو فلسفہ پڑھ کے ایتھیسزم کی طرف جا رہے ہیں, ایتھیسٹ بن چکے ہیں.
4: بالکل درست آپ فرما رہے ہیں, ایسا ہے, لیکن پوائنٹ یہ ہے کہ آپ اپنے علم کے آگے کہاں پر بیریئر لگا دیتے ہیں. دیٹ از دا ویری امپورٹنٹ پوائنٹ. فلسفے کا مقصد بھی حقیقت کی تلاش اور جستجو ہے, مذہب کا مقصد بھی یہی ہے. ہاں دونوں کی تھوڑا سا طریقہ کار اور میتھڈ میں فرق ہے. مذہب ایک حد تک عقل کا ضرور سہارا لیتا ہے اور اس کے بعد ایمان کی بات کرتا ہے,
3: بے شک,
4: اور اس کی بات ایمان کی بات کرتا ہے. فلسفہ بھی عقل اور مشاہدے کی بات کرتا ہے, لیکن اس کا ٹوٹل آربٹ عقل اور مشاہدے کے اوپر ہی نربھر ہے. لیکن ہمیں یہ بات یاد رکھنی چاہیے کہ عقل اور مشاہدے کی اپنی لمیٹیشنز ہیں, انسانی عقل اور انسانی مشاہدے کی بھی اپنی لمیٹیشن. اور اس بات کو بھی کسی مذہبی بندے نے ہائی لائٹ نہیں کیا, فلسفیوں نے ہی ہائی لائٹ کیا. آپ کی عقل ایک حد سے زیادہ چیزوں کو سوچ نہیں سکتی.
3: سر پھر کیوں لوگ اپنے عقل پر قابو رکھتے ہوئے مطلب ایسے آگے ویز کی طرف چلے جاتے ہیں جس کا
4: مجھے یہ لگتا ہے, میری اپنی دانش کے اندر یہ بات ہے کہ لوگوں کی کام علمی ہے. لوگ جب
3: شعور کام ہے,
4: شعور کام ہے, اور پھر دوسری بات یہ کہ انسان کا ایک اپنا قلبی رجحان بھی ہوتا ہے. اگر آپ نے پہلے ہی سے کچھ چیزیں سوچ رکھی ہیں کہ میرا ایک رجحان ہے لادینیت کی طرف, تو آپ وہ تمام حقائق کو ان چیزوں کے ساتھ جوڑیں گے جو واقعی آپ کو لادین بنانے گی, جو آپ کو ایتھیزم کی طرف لے کے جائے گی. میں نے آپ کو پھر بتایا قلبی رجحان, حقائق کچھ اور ہوتے ہیں اکثر جو خارج میں حقائق پائے جاتے ہیں, اور ایک انسان کا

0: नंबर वन रेडियो स्टेशन FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक लिसनर्स, आप लोगों ने ज्वाइन किया है फातिमा अहमद को एक्सक्लूसिव लेजेंड्स में, और एक्सक्लूसिव लेजेंड्स में हम लोग आज फैसल कुरैशी को डिस्कस कर रहे हैं। हम लोग फैसल कुरैशी की कुछ फिल्मोग्राफी को डिस्कस करते हैं, उन्होंने किन किन फिल्म्स में काम किया। तो 1992 में इनकी जो पहली मूवी थी वो सज़ा के नाम से थी, उसके बाद उन्होंने 2013 में आफ्टर अ लॉन्ग ब्रेक उन्होंने आईना एक मूवी थी उसमें उन्होंने काम किया, और ये आईना जो थी 1977 की फिल्म का रीमेक था। और फिर उसके बाद 2015 में गुड मॉर्निंग कराची, मंटो में काम किया। बेसिक दो फिल्म थे एक साल में उन्होंने काम किया, और 2016 में उन्होंने lalulal.com की मूवी थी उसमें रमीज का उन्होंने रोल अदा किया। और हम टेलीविजन की बात करें तो यू नो इट्स अ लॉन्ग लॉन्ग लिस्ट, बट आई वुड लव कि मैं कुछ उनके स्पेसिफिक ड्रामास जो हैं उनको ज़रूर डिस्कस करूं। 1985 में अंधेरा उजाला में ही केम फर्स्ट, उसके अलावा फिर जब मैंने आपको बताया कि उनके एमरजेंसी वार्ड के नाम से प्ले था उसमें ही केम एज एन आर्टिस्ट, और उसके अलावा बूटा फ्रॉम टोबा टेक सिंह में बूटा का रोल उन्होंने मेन जो लीडिंग रोल था वो उन्होंने अदा किया। फिर उसके बाद 2000 में उन्होंने हरजाई एक ड्रामा था उसमें काम किया, 2003 में दीवार और उमराव जान अदाब में उन्होंने काम किया, फिर 2004 में मसूरी में काम किया, 2005 में उनके दो ड्रामा है वजूद लारेब और तुम कहाँ हम कहाँ, और फिर 2017 में मनो सलवा जिसमें उन्होंने शराज का बेसिकली रोल अदा किया था, और फिर उसके बाद 2008 में झुमका जान, कितनी दूर कितने पास, चार चांद, अब घर जाने दो, अभी अभी, ये बेसिकली इनके जो चार पांच ड्रामास थे वो एक ही साल में आए। उसके अलावा फिर 2009 में मेरी ज़ात ज़रा बेनिशान जो उनका बहुत बहुत बहुत मशहूर ड्रामा था, उसके अलावा आश्ती, बारिश के आंसू, फिर खो जाए ना, मेरी अनसुनी कहानी, तिकन और द गोस्ट, ये 2009 में इनके ड्रामा आए थे। फिर 2010 में उन्होंने तेरे जाने के बाद संदल भी इनका बहुत मशहूर ड्रामा था। संदल वॉज अ वेरी नाइस सॉफ्ट ड्रामा, लेकिन यू नो ऑब्वियसली फैसल कुरैशी एक्टेड अमेजिंगली। फिर उसके बाद कैद तन्हाई जो मुइज का उन्होंने रोल अदा किया था इसमें, एंड देन अगेन कैद तन्हाई वॉज वन ऑफ द मोस्ट अक्लीम्ड ड्रामाज ऑफ फैसल कुरैशी। उसके बाद मैं अब्दुल कादर हूँ जो ड्रामा एक एक्स्ट्रॉर्डनरी स्टोरी, एक्स्ट्रॉर्डनरी एक्टर्स एंड एक्टिंग एंड डायलॉग्स एंड एवरी थिंग बहुत एक्स्ट्रॉर्डनरी थी मैं अब्दुल कादर में। उसमें फैज रसूल का रोल अदा किया था जो फहद मुस्तफा के फ्रेंड बेसिकली बनते हैं आफ्टर ही गोज आउटसाइड। उसके बाद यारियाँ में बाबर का रोल अदा किया था, फिर हाले दिल, तेरे लिए, इश्क इबादत, क्या मेरी शादी शाहरुख से होगी, एक हथेली सहना एक हथेली पे लहू मेरी, मतलब कि इस टाइप के बहुत सारे इनके ड्रामा हैं। उसके बाद 2011 में मेरा साईं जो बहुत बहुत बहुत देन अगेन बहुत पॉपुलर और बहुत डिफरेंट स्टोरी के साथ ये ड्रामा था, और उसमें उन्होंने आरिश का रोल अदा किया था। फिर उम्मे कुलसूम, दिल है छोटा सा, आखिरी बारिश, खुशबू का घर, फिर एक उन्होंने कॉमेडी रोल अदा किया किस दिन मेरा ब्याह होएगा, उसमें ही प्लेड अ फीमेल करेक्टर शीदो, जो कि देन अगेन समथिंग चैलेंजिंग एंड समथिंग विच ही डिड एंड ही डिड इट वेरी वेल। उसके बाद उन्होंने मेरा पहला प्यार जी 2011 में ये बेसिकली इनके ड्रामाज आए थे, विच इज़ वेरी नाइस कि उन्होंने एक साल में माशाल्लाह इतने सारे ड्रामास किए, उनमें से भी यू नो कम अज़ कम तीन से चार ड्रामास जो हैं उनके बहुत पॉपुलर हुए। फिर 2012 में उन्होंने सब्ज़ परी लाल कबूतर, मेरा यकीन, और उसके बाद किस दिन मेरा ब्याह होएगा, मतलब किसका पार्ट टू हुआ था, सीज़न टू मेरे ख्याल से हुआ था, शीदो के नाम से उन्होंने फिर से रोल अदा किया था। इट वॉज़ ऑब्वियसली अप्रिशिएटेड, तभी लोगों ने फिर दोबारा इसकी डिमांड की थी एंड फिर वो बना उसका सीज़न टू। फिर पछतावा, अधूरी औरत, کس دن میرا ویاہ ہوئے گا، دین اگین اور من کے موتی، یہ 2013 میں ان کے ڈراماز آئے تھے، اور 2014 میں روگ، میں بشرا، بشر مومن، جس طرح میں نے کہا پہلے کہا کہ بشر مومن کا ایسے ڈرامہ تھا، یو نو، جس میں انہوں نے مین رول بیسکلی بشر کا ادا کیا تھا، اور ویری اسٹرکٹ اینڈ ویری سیریس کائنڈ آف اے پرسنالٹی، بٹ یو نو پرفیکٹلی پورٹریٹ، پرفیکٹ ڈائلاگ ڈلیوری اینڈ پرسونا ان کا کمپلیٹلی ڈفرنٹ بٹ ویری بیوٹیفل تھا. اس کے بعد اقرار بھی انہوں نے ڈرامہ کیا، جس میں انہوں نے شہباز کا رول ادا کیا. پھر 2015 میں مریم، بھیگی پلکیں، مول، رنگ لاگا اور ناراض، یہ ڈرامے کیے. ہی ہیز دس اینڈ لیس اسٹوری آف اینڈ لیس ورک. 2016 میں تم میری ہو، وعدہ، پھر آپ کے لیے، یہ ان کے ڈرامہ تھے. پھر 2017 میں انہوں نے ایک ڈرامہ کیا، زخم، اور پھر 2018 میں میں منٹو، جس میں انہوں نے آسم کا رول ادا کیا تھا، وچ واز دین اگین ویری بیوٹیفلی پورٹریڈ. پھر کس دن میرا ویاہ ہوگا کا سیزن 4، جس میں انہوں نے دین اگین شیدو کا رول ادا کیا. تو وہی بات ہے کہ آپ سیزن 4 تک اس لیے پہنچا بیکاز دس رول ان دس ڈرامہ واز اپریشیٹڈ، اینڈ آئی ہیو سین دا ڈرامہ، کچھ گلمسز میں نے دیکھے، اینڈ ہی آبویسلی بینگ اے گریٹ ایکٹر، انہوں نے بہت اچھے طریقے سے یہ رول ادا کیا. خلش، ان کا ڈرامہ بہت اچھا، جس میں انہوں نے ساحل کا رول ادا کیا تھا، وہ بھی بہت اچھا ڈرامہ تھا. پھر اس کے بعد سترنگی. تو آئی تھنک یہ بڑے مزے مزے کی چیزیں ہیں کہ یو نو ہی ہیز پارٹیسپیٹڈ اینڈ یو نو ہی ہیز میڈ پاکستانی ڈرامہ انڈسٹری سم تھنگ کمپلیٹلی ڈفرنٹ، سم تھنگ ریئلی اپریشیٹیبل. اس کے علاوہ انہوں نے ڈفرنٹ عید کی ٹیلی فلمس کی ہیں، انڈیپینڈنس ڈے ٹیلی فلمس کی ہیں، اور ڈفرنٹ منی سیریز کی ہیں. پھر انہوں نے ریالٹی شوز کو بھی جج کیا ہے، انہوں نے ہوسٹ کیے ہیں ڈفرینٹ شوز، اور جیسے میں نے پہلے کہا میم اور تم جو ہے، انہوں نے یہ بھی کامیڈی سٹ کام کیا تھا جو کہ بہت پاپولر ہوا تھا. اور اس کے علاوہ انہوں نے ایک 2013 سے ابھی تک وہ ایک چینل پہ ایک مارننگ شو ہوسٹ کر رہے ہیں. تو آئی تھنک دیٹ از سم تھنگ ریئلی نائس اینڈ سم تھنگ ریئلی امیزنگ کہ یو نو آپ نے نہ صرف ڈفرینٹ جانرز کو ٹرائی کیا بلکہ آپ نے اپنی لائف کو ایک بہت اتنا مشہور اور اتنا اکلیمڈ بنا لیا کہ یو نو یو کین نیور بی فورگاٹن اینڈ یور اسٹوریز کین نیور بی فورگاٹن اینڈ ہمیشہ یو نو یور رولس ول بی ریممبرڈ اینڈ یو نو ایگزامپلز دی جائیں گے بیسکلی آپ کے رولس کی. خیر، ہم لوگوں نے فیصل قریشی سے ریلیٹڈ بہت ساری باتیں کی ہیں، اور ہم لوگوں نے بہت آئی بیسکلی ریئلی انجوائے ٹاکنگ اباؤٹ ہم. ان شاء اللہ آپ لوگوں سے ملاقات ہوگی، اور تب تک آپ لوگ اپنی طبیعتیں بھی ٹھیک رکھیے گا، اپنا خیال رکھیے گا، اور یو نو ریممبر مائی میسیج کہ اتنے برے طریقے سے کسی کو کرٹک نہ کریں کہ اس کا دل بند ہو جائے. سو تھینک یو سو مچ ایوری ون فار جوائننگ، اینڈ فاطمہ احمد کو دیجیے اجازت. اللہ حافظ.